लग इंतजार हो गए हाँ लग इंतजार हो गए ठीक था लग इंतजार हो गए निकलो से टास से मुझे कॉल रामेलाओ के मैं भी बताऊँ सो खपली खपली मोबाइल रावा खले हो यो बल सर अपसर बानी शे हाँ आओ जिसे जिसे जरूर लगा हुए खाना चाहिए वो चीज़ जमा कार डूंबे मिला उसे आओ बल वो चीज़ डूंबे काल जमा मिला उसे सम सम जरियो बल सर वो लगा हुए खाना چی بل تر کال کال ملاو لو مکم اور کوي او اوکی جناب کدر من دریدن کو خو بس دې کنا چی زړه تکم ټیم کیو منو له تاسو کال ملاو وه ها زکه چې کال بیا شروع شوه دی په پیټی سل باندې نو داخل کې تاسو وی چی آغا کی جان چې کوم دې زمونږ کال ناتن کوي کنا نو دا سدا چې کال زړه ته وې مچ کال را ملاو کې نو بیا هله کال کوي کنا تاسو زما د ویلو نه مخکې چې کوم دن تاسو کال را میلاو کوئ که نه نو بیا خو زه هغې ټیم کال نه شم اټینډ کولی چې کله درته زه ووایم چې کال را میلاو کې نو بس را میلاو کې بیا اوکې شي قدرمند اورېدونکو راځئ با پروګرام با مخ په وړاندې بوځو چې اوکې شي قدرمند اورېدونکو داسې ده که نه

Hello. Assalamualaikum Pakistan, ladies and gentlemen, girls and guys. Sangam ga chal de sahalat wa kya ti tik tak ki khair khriyat hai. Yekin antas ba tik tak ki khair khriyat sir bhiye. Janab da ghug de da FM 94 radio Dilbar sawabi. Yen ki Dilbar radio salur nu sawabi. Sakhawi sunakho yen ki sa lakish gandan kawal tamo zhudwaadi. Zhudwaadi gandan stasso. ہر سب واڑی خود دزڑو جی کمنے ٹھولی خبریں منل نہیں پکار جی All right, ladies and gentlemen, girls and guys, کیسے ہیں آپ ٹھیک ہیں خیری سے ہیں ایک نن ٹھیک ٹھاک ہوں گے خیر خیریت سے ہوں گے ہش پش اور ہشاش پشاش ہوں گے السلام علیکم ورحمۃ اللہ وبرکاتہ کیا حال ہے میرے پیارے محترم معزز اور خوبصورت دل کے قریب بہت زیادہ قریب رہنے والے سامعین امید کرتا ہوں کہ آپ جہاں کہیں بھی ہوں گے اللہ تعالیٰ کے فضل و کرم سے ہوں گے خیریت سے عافیت سے صحت اور سکون والی زندگی کے ساتھ ہوں گے اور ساتھ ساتھ خوشیوں کے ساتھ بھی ہوں گے ایون فرسٹ کلاس مزوں میں ہوں گے ٹھیک ٹھاک ہوں گے اور اپنی اپنی زندگی میں مست بھی ہوں گے زبردست بھی ہوں گے ہشاش بشاش بھی ہوں گے اور اللہ تعالیٰ کے ہائے ہائے کرم کے نزدیک بھی ہوں گے اور اللہ تعالیٰ کی بے شمار نعمتوں پر شکر ادا بھی کر رہے ہوں گے جناب اگر بولیں تو ایف ایم 94 ریڈیو دلبر سوابی کے پلیٹ فارم سے یا فریکوینسی ماڈولیشن ایف ایم 94 دلبر ریڈیو سوابی سے طاہر زمان آپ لوگوں کے سنگ سنگ ہے آپ لوگوں کے ساتھ ساتھ ہیں اینڈ جناب اس وقت آپ نے اپنے ریڈیو کی فریکوینسی ایف ایم 94 ریڈیو دلبر سوابی پر رکھی ہوئی ہے تو سب سے پہلے آپ سبھی کو میں یہاں یہ اچھا جی سب سے پہلے تو آپ لوگوں کا بے حد شکریہ کیونکہ دنیا میں ہزاروں آوازیں موجود ہیں لیکن آپ نے اپنی قیمتی لمحوں میں مطلب میرے کہنے کا یہ ہے آپ نے اپنے قیمتی لمحات میں سے کچھ لمحے ہماری آواز کے نام کیے جی یقین جانیے کہ ایک آواز ایک پریزنٹر کی آواز ایک ریڈیو پریزنٹر کے لیے دیکھیں ایک ریڈیو پریزنٹر کے لیے نا اس سے بڑی خوشی کوئی نہیں ہوتی کہ کوئی مطلب اس سے دیکھے بنا سن رہے ہیں محسوس کر رہے ہیں اور اس کی فیلنگس جو ہے نا اس کی فیلنگس کو جان رہے ہیں اور یہاں یہ بات بھی میں کہنا چاہوں گا لسنرز کہ ایک ریڈیو پریزنٹر کے لیے اس سے بڑی خوشی کوئی نہیں ہے کہ کوئی اندیکھے فاصلے سے اس کی آواز کو اپنا ساتھی بنا لے سو اگلے دو گھنٹے تک ہم آپ لوگوں کے ساتھ رہیں گے جی ایک ایسی محفل میں جہاں صرف میری باتیں نہیں ہوں گی بلکہ آپ لوگوں کی باتیں ہوں گی آپ کے جذبات ہوں گے آپ کی مسکراہٹیں ہوں گی آپ کی خاموشیاں ہوں گی کیونکہ اس خوبصورت پروگرام کا نام ہے تیری اور میری باتیں لیکن استاذ زمان خبر چکم دن چرتم ختمی نہ شوینا لبکل ختمی گیا ہائے دو اللہ وانیاج گم دن لیکن سرشی گنا یوزے سرش گم دن ناسی بیا خو خبر دخت میں دو جگم نے نم نہ لکھا نا سو تمام سننے والوں کو ویلکم کہتے ہیں جی سوابی میں اگر آپ میری آواز سن رہے ہیں یا اس کے علاوہ آپ کہیں آؤٹ ڈسٹرکٹ میں میری آواز سن رہے ہیں میرے دوستو زندگی کا اصل حسن یہی ہے کہ انسان کے پاس کوئی ایسا لمحہ ضرور ہو جہاں وہ خود کو بھول کر صرف دل کی بات کر سکے دل کی بات کسی سے کہہ سکے پورا دن انسان ذمہ داریوں میں گزار دیتا ہے کوئی دفتر میں مصروف ہوتا ہے کوئی دکان پر مصروف ہوتا ہے کوئی کھیت میں مصروف ہوتا ہے کوئی سفر میں ہوتا ہے کوئی تعلیم میں ہوتا ہے اور کوئی اپنے خوابوں کے پیچھے دوڑ رہا ہوتا ہے لیکن جب دن ڈلتا ہے اور رات آہستہ آہستہ اور جب رات آہستہ آہستہ نا اپنے بازوں پھیلاتی ہے تو دل چاہتا ہے کہ کچھ دیر سکون سے بیٹھ کر کسی ایسی آواز کو سنا جائے جو صرف بولے نہیں بلکہ محسوس بھی ہو اور شاید اسی لیے ریڈیو آج بھی زندہ ہے کیونکہ ریڈیو صرف خبر نہیں دیتا صرف موسیقی نہیں سناتا بلکہ دلوں کو جوڑتا ہے ایک شہر سے دوسرے شہر تک ایک گاؤں سے دوسرے گاؤں تک ایک دل سے دوسرے دل تک احساسات پہنچاتا ہے اور آپ کے حوالے سے اگر بات ہو بھائی تو آپ تو گریٹ ہیں نا
आप मुझे नहीं देख रहे जी, मैं आप लोगों को नहीं देख रहा, मगर फिर भी जो है ना एक ताल्लुक है, एक रिलेशनशिप है, एक ताल्लुक कायम है, एक रिश्ता कायम है, और यही रिश्ता रेडियो की असल खूबसूरती है जी। मेरे पुराने सामीन, आप सबको भी दिल की गहराइयों से खुशामदीद कहते हैं। आप लोग इस महफिल की रौनक हैं जी, इस प्रोग्राम की पहचान है, और जो दोस्त आज पहली बार फर्स्ट टाइम मेरी आवाज सुन रहे हैं, मतलब हमारी आवाज सुन रहे हैं, तो उन्हें भी मोहब्बत भर सलाम जी। और उम्मीद है कि ये पहली मुलाकात एक खूबसूरत ताल्लुक में बदल जाएगी, और फिर हर रोज इसी वक्त, हर रोज तो खैर जाना नहीं, बल्कि हर वीकेंड पे आप लोगों की मेरी मुलाकात होगी जी, और फिर हर वीकेंड पे आप इस आवाज का इंतजार करेंगे जनाब। आज हफ्ते का दिन जी, और हफ्ते का दिन तो खैर जाना खत्म हो चुका है, मैं बात करना चाहूंगा जी, हफ्ते का दिन गुजर चुका है। शायद किसी का दिन जो है ना बहुत अच्छा गुजरा होगा, शायद जो है ना कोई आज भी थका हुआ होगा, शायद किसी ने कोई कामयाबी हासिल की होगी, और शायद जो है ना किसी ने आज खामोशी से कोई दुख बर्दाश्त किया होगा। यही तो जिंदगी है, हर चेहरे के पीछे एक अलग कहानी होती है, और हर दिल के अंदर एक एक एक अलग दुनिया होती है। वक्त के हवाले से, टाइम के हवाले से अगर मैं बात करूं लेसन्स, तो मैं यहाँ ये बात करना चाहूंगा कि वक्त कितनी तेजी से गुजर रहा है जी। अभी कल की बात लगती है कि मैंने मतलब आप लोगों के लिए यहाँ प्रोग्राम किया था FM 94 रेडियो दिलवर सौबी से, और आज फिर एक और हफ्ता मतलब जो है ना गुजर चुका है, एक और हफ्ता खत्म होने को है। इसलिए अपने वक्त की कदर कीजिए जी, अपने टाइम की कदर कीजिए, अपने वालदेन की कदर कीजिए, अपने दोस्तों की कदर कीजिए, और इसी के साथ साथ सबसे बढ़ के ना सबसे बढ़ के उन लोगों की कदर कीजिए जो आज भी जो है ना आपके साथ मुखलिस हैं, क्योंकि वक्त वापस नहीं आता, और कुछ लोग भी दोबारा मतलब जो है ना मिलने के नहीं होते, या फिर कुछ लोग भी दोबारा वापस नहीं आने के होते। सो इस बात को आपने अपने माइंड में रखना है, ठीक हो गया जी। सो लिसनर्स, आप लोगों के साथ बातें चलती रहेंगी, आप लोगों ने अपने होने का एहसास मुझे दिलवाने हैं जी, और अपने होने का एहसास कैसे दिलवाने हैं, आपने हम मुझे मैसेजेस करने हैं, जस्ट इस प्रोग्राम में आप लोगों ने मैसेजेस करने हैं, मैसेजेस की सूरत शामिल होने हैं। और मैसेज किस तरह करेंगे जी, मैसेज करने के लिए जाइएगा अपने मोबाइल मैसेज मेन्यू ऑप्शन में, या न्यू टेक्स्ट फील्ड में जहां पे आप मैसेज लिखते हैं, मैसेज टाइप करते हैं, वहां पे जाके आप लोगों ने क्या लिखना है, जो भी दिल करे वही लिख लें, कोई रोक टोक थोड़ी है, जो दिल करते आप लोगों का लिख लें, और लिख के आप मुझे भिजवा सकते हैं 0307 27006 66, मतलब 0370000666 इस नंबर पे कांटेक्ट कर सकते हैं, मतलब मींस कि अपने मैसेजेस, अपने पैगामात, अपने मोहब्बत नामे मुझे भिजवा सकते हैं। जय कीमत मेरे साथ साथ रहेगा, पश्तो के खूबसूरत ट्रैक आप लोगों के लिए शामिल करने लगे हैं जी परिजात, और आवाज किसकी जी, आवाज है जनाब करण खान की। आई होप कि ये ट्रैक आप लोगों को अच्छा लगेगा, मेरे साथ रहेगा और सुनते रहेगा FM 94 रेडियो दिलवर सौबी।

0: अच्छा लिसनर्स, एक मरतब फिर मैं आप लोगों को वेलकम कहता हूँ। बहुत बहुत शुक्रिया, थैंक यू सो मच कि आप FM 94 रेडियो दिलवर स्वाबी की आवाज सुन रहे हैं। जब कोई आपको नजरअंदाज करने लगे तो उस टाइम इंसान की फीलिंग्स क्या होती हैं, या इंसान के क्या मतलब जज्बात होते हैं, और आखिर ऐसा होता क्यों है। एक इस तरह मौजू है ना कि इस पे जितनी कोई भी गुफ्तगू की जाए या जितनी कोई भी बात की जाए तो ये मतलब टॉपिक बहुत ही कोई इलेदा टाइप का टॉपिक है। मेरे प्यारे सामीन, कभी कभी इंसान को सबसे ज्यादा तकलीफ इस बात से नहीं होती कि कोई उससे दूर चला गया है, बल्कि इस बात से होती है कि जो शख्स कभी गुफ्तगू घंटों तक करता था वो आज एक मिनट भी नहीं निकालता। जो कभी एक ऑनलाइन होने पर फौरन पैगाम भेज देता था, आज वही आपका मैसेज देखकर भी खामोश रहते हैं। कभी जवाब चंद सेकंड में आता था और फिर चंद मिनट लगने लगे, फिर चंद घंटे, फिर चंद दिन, और एक दिन अचानक एहसास होता है कि शायद अब खुशी खुशी नहीं रही, और ये कि अब शायद खामोशी जो है ना जवाब बन चुकी है। मैं यहाँ ये बात करना चाहूंगा कि मोहब्बत में नजरअंदाज किया जाना जो है ना शायद सबसे खामोश दर्द होता है। ना कोई शोर होता है, ना कोई आंसू दूसरों को मतलब जो है ना कोई आंसू वगैरह दिखाई देते हैं, मगर दिल के अंदर बहुत कुछ टूट रहा होता है। इंसान बार बार जो है ना मोबाइल उठाता है, स्क्रीन देखता है, सोचता है कि शायद कोई पैगाम आया हो, शायद कोई कॉल आई हो, शायद सामने वाला मसरूफ हो, लेकिन वक्त गुजरता रहता है और स्क्रीन खामोश खामोश और खामोश रहती है। कभी कभी एक खामोश मोबाइल भी जो है ना इंसान को बहुत कुछ सिखा देता है। एक खामोश मोबाइल ये भी इंसान को बहुत कुछ सिखा देता है। और फिर बाज़ औक़ात ऐसा भी होता है कि आप कॉल करते हैं, कॉल नहीं लगती, पैगाम भेजते हैं, जवाब नहीं आता, फिर अचानक पता चलता है कि नंबर तो ब्लॉक हो चुके भाई, फिर अचानक पता चलता है कि भाई नंबर तो ब्लॉक हो चुका है। बात मेरी समझ आ रही है या नहीं? यकीन मानिए कि नंबर ब्लॉक होने से ज्यादा तकलीफ इस बात की होती है कि शायद दिल भी ब्लॉक कर दिया होगा। इंसान खुद से हजार सवाल करता है, हजारों सवाल करता है, आखिर मेरी गलती क्या थी, क्या मेरी मोहब्बत कम थी, क्या मेरी वफा कम थी, या मेरी वफा में क्या कोई कमी थी, या फिर वक्त ने किसी और को मेरी जगह दे दी। हाय, वक्त ने किसी और को मेरी जगह दे दी। इस पे मैं अगर बात करना स्टार्ट हो जाऊं तो सारे के सारा प्रोग्राम खत्म हो जाएगा, लेकिन कुछ थोड़ी सी चंद मैं गुफ्तगू यहाँ पे करना चाहूंगा, कुछ थोड़ी सी बातें करूंगा। मेरे स्वीट सामीन, मेरे स्वीट लिसनर्स, मैं यहाँ ये बात करना चाहूंगा कि एक बात हमेशा याद रखिएगा कि अगर कोई इंसान आपको बार बार नजरअंदाज कर रहा है, मतलब आपको इग्नोर कर रहा है, आपकी इज्जत नफ्स को तकलीफ दे रहा है, आपकी इज्जत नफ्स को तकलीफ पहुंचा रहा है, आपकी सच्ची मोहब्बत की कदर नहीं कर रहा, तो बार बार खुद को उसके दरवाजे पर ले जाना बेहतर नहीं है। ये मेरी बात याद रखिएगा कि मोहब्बत मांगी नहीं जाती, मोहब्बत महसूस की जाती है। जहाँ एहसास खत्म हो जाए वहाँ इसरार अक्सर इंसान को मजीद जख्मी कर देता है।
1: एक ख्वाबीदासी दुनिया थी जिसमें एक तुम एक हमरे।
0: और ये बात याद रखिएगा कि सच्ची मोहब्बत में बिला वजह खामोशी नहीं होती जी, बिला वजह जो है ना दूरियां नहीं होती, और अगर वाकई कोई मजबूरी हो तो कम अज कम जो है ना एक सच्चा जुमला जरूर होता है, मुझे थोड़ा सा वक्त चाहिए, या मुझे मतलब थोड़ा सा वक्त दीजिए। और मेरी ये बात भी याद रखिए कि लिसनर्स की, मगर जब ना कोई वजाहत हो, ना कोई एहसास हो, ना एहतराम हो, तो इंसान को भी अपने दिल की इज्जत करना सीख लेनी चाहिए। और वक्त के हवाले से, मैं टाइम के हवाले से यहाँ ये बात करना चाहूंगा लिसनर्स के, ताहिर जमानी ये बात करना चाहेगा यहाँ पे कि कभी कभी दिल एक अजीब सा सवाल करता है ना, एक ऐसा क्वेश्चन करता है, एक ऐसा सवाल करता है, क्या वाकई वक्त बदल गया है, या वक्त के साथ किसी और ने हमारी जगह ले ली है। ये जो एक सवाल है, ये जो एक क्वेश्चन है ना, ये बहुत डीप क्वेश्चन है कि कभी कभी दिल एक अजीब सा सवाल करता है, क्या वाकई वक्त बदल गया है, या वक्त के साथ किसी और ने हमारी जगह ले ली है। یہی سوال انسان کو سب سے زیادہ بے چین کرتا ہے، کیونکہ جو شخص کبھی آپ کی ایک آواز سننے کے لیے بےتاب رہتا تھا، بات کو سمجھیے گا، جو شخص کبھی آپ کی ایک آواز سننے کے لیے بےتاب رہتا تھا، وہ آج آپ کے پیغام کو بھی نظر انداز کر دیتا ہے بغیر آتا تھا. جو ایک دن بھی جو ہے نا آپ کے بغیر گزارنے کا تصور بھی نہیں کرتا تھا. دیکھیں لسنرز، میں یہاں ایک بات کہنا چاہوں گا کہ بہت سے لوگ ہوتے ہیں، ہاتھ کی پانچوں انگلیاں یہ برابر نہیں ہوتی، اس میں مطلب جو ہے نا کچھ تھوڑا بہت ڈسٹینس ہے، کچھ تھوڑا بہت مطلب جو ہے نا فاصلہ ہے. جو کبھی آپ کے بغیر ایک دن گزارنے کا تصور نہیں کرتا تھا، آج کئی دن خاموش رہتا ہے. تب دل آہستہ سے یہ کہتا ہے، آہستہ سے یہ کہتا ہے کہ شاید وقت نے کسی اور کو میری جگہ دے دی. لیکن میرے دوستوں، میری بات یہ یاد رکھیے گا کہ ضروری نہیں کہ ہر خاموشی کے پیچھے کوئی دوسرا انسان ہو، اور ضروری نہیں کہ ہر دوری بے وفائی ہو. بعض اوقات حالات بدل جاتے ہیں، ترجیحات بدل جاتی ہیں، ذمہ داریاں بڑھ جاتی ہیں، اور کبھی کبھی انسان خود بھی بدل جاتا ہے. مگر اگر جو ہے نا، اگر واقعی کسی نے آپ کی جگہ کسی اور کے دے دی ہو نا، کسی انسان نے آپ کی جگہ کسی اور کو دے دی ہو، تو پھر جو ہے نا اس کے پیچھے بھاگنے کے بجائے اپنے رب کے فیصلے پر انسان کو بھروسہ کرنا چاہیے، اپنے اللہ کے فیصلے پر بھروسہ کرنا چاہیے. کیونکہ جو دل آپ رکھتے ہیں یا آپ کے پاس جو دل ہے، اس کا حال اللہ تعالیٰ کی ذات سے بڑھ کے اور مطلب جو ہے نا کوئی جان ہی نہیں سکتا. اور یہ بات بھی میری یاد رکھیے گی لسنرز، کہ جو دل سے آپ کا ہو وہ کسی اور کے آنے سے یا مطلب کسی اور کے آنے سے جو ہے نا آپ کو نہیں بھولتا، اور جو آپ کو بھول جائے شاید جو ہے نا وہ کبھی حقیقت میں آپ کا تھا ہی نہیں. اس لیے اگر کبھی زندگی میں ایسا لمحہ آئے، آپ محسوس کریں کہ شاید وقت نے کسی اور کو میری جگہ دے دی ہے، یا مطلب یہ کہ اگر کسی ٹائم کسی لمحے جو ہے نا آپ کو ایسا محسوس ہو، ایسا لمحہ آئے کہ آپ کو محسوس ہو کہ شاید جو ہے نا وقت نے کسی اور کو میری جگہ دے دی، تو خود کو ٹوٹنے مت دیجیے گا، اپنے وقار کو سنبھالیے گا، اپنی عزت نفس کی حفاظت کیجیے گا، اور یقین رکھیے گا کہ اللہ تعالیٰ کبھی کسی مخلص دل کی محبت اور اس کے صبر کو ضائع نہیں کرتا. بعض اوقات اللہ ایک دروازہ اس لیے بند کرتا ہے کہ تاکہ جو ہے نا آپ کے لیے اس سے بہتر دروازہ کھول پائے، اس سے اچھا دروازہ کھول پائے. سو سیئر لسنرز، آپ مجھے میسیجز کر سکتے ہیں، آپ لوگوں کے کافی سارے میسیجز مجھے موصول ہو چکے ہیں، ان کو ساتھ ساتھ میں پروگرام میں شامل کروں گا. ابھی یہاں پہ ایک پشتو نہیں بلکہ جو ہے نا میں شامل کروں گا. یہ ممکن تو نہیں، دل نے چاہا وہی مل جائے. ہائے کیا کہنے، کیا بات ہے بھائی.